वेलकम बैक फ्रॉम द ब्रेक. और सेगमेंट थ्री जो हमारे आज के पॉडकास्ट का हिस्सा है, इसमें हम बात करेंगे फैमिलीज़ की और नेबरहुड लेवल पे कि सबसे जो कि ये सबसे बड़ा ब्लाइंड स्पॉट है इस सारे मसले में. अब मैं नाज़रीन इस पार्ट पर आता हूँ कि जो शायद सबसे ज़्यादा अनकम्फर्टेबल है लेकिन सबसे ज़्यादा ज़रूरी भी है. हम जनरल तौर पर बच्चों को सिखाते हैं कि अजनबी से होशियार रहो, लेकिन डेटा जो हमें बताता है, जो स्टैट्स हमें बताते हैं, वो ये है कि अब्यूज़र अजनबी तो होता ही है, मगर उस इक्वली या उससे ज़्यादा जो है वो हमारे अपने एक्वेंटसेस होते हैं, जिनमें जिस तरह मैंने प्रोग्राम के शुरू में कहा था कि जिनमें हमारे कज़न्स हैं, चचा है, आपके बाकी अंकल्स हैं, फिर खालू हो गए जी, आपका नेबर्स का लड़का हो गया, घर का ड्राइवर हो गया, घर का जो हेल्पर है वो हो गया. तो ओवरऑल हमारा जो जॉइंट फैमिली और एक ये कल्चर है ना, ये इन सारी चीज़ों में एक चीज़ ये कॉमन है कि बच्चों को आज़ादी से घूमने दिया जाता है, रिश्तेदारों के घर कज़न्स के साथ अकेला छोड़ दिया जाता है, महल्ले के बच्चों के साथ बग़ैर सुपरविज़न के खेलने दिया जाता है. और ये सब नॉर्मल माना जाता है क्योंकि ये सब अपने ही तो हैं, और यही अपने ही तो हैं वाली जो सोच है ये सबसे बड़ा रिस्क फैक्टर है. इसका मतलब ये नहीं कि हर रिश्तेदार या हर जो आपका कज़न है वो ख़तरनाक है, नहीं, बिल्कुल मेरा ये मतलब नहीं है. मतलब ये है कि कोई भी जो रिलेशनशिप है, कोई भी रिश्ता जो है वो बच्चे की सेफ्टी की गारंटी नहीं देता. सुपरविज़न और ओपन कम्युनिकेशन हर रिलेशनशिप में ज़रूरी है. जितनी कम्युनिकेशन क्लियर होगी उतनी ही आपकी जो है वो सेफ्टी भी उस तरीके से, बेहतर तरीके से आप उसको प्रायोरिटाइज कर सकेंगे. तो रिलेशनशिप में जो ओपन कम्युनिकेशन है वो बड़ी ज़रूरी है, चाहे वो कितना ही अपना क्यों ना हो. तो अब हम थोड़ा सा प्रैक्टिकल फैमिली लेवल चीज़ें डिस्कस करते हैं. तो एक तो ये कि बच्चों को उनके जो बॉडी ऑटोनॉमी है, जिसके बारे में मैंने प्रोग्राम के शुरू में कहा था, या जिस्म के बारे में हमें सही ज़ुबान सिखानी चाहिए, प्राइवेट बॉडी पार्ट्स के जो सही नाम हैं उनके बारे में जो है वो कोई फ़नी या इस तरह का नाम जो है वो नहीं होना चाहिए. जब बच्चे सही टर्मिनोलॉजी जानते हैं ना, तो वो कन्फ्यूजन के बग़ैर अपनी बात कह पाते हैं. विद सेफ टच, अनसेफ टच का जो जो कॉन्सेप्ट है वो घर में नॉर्मल बनाएं. ये कोई एक दफ़ा की जो है वो लेक्चर नहीं होता, बल्कि ये एक ऑनगोइंग एज अप्रोप्रिएट कन्वर्सेशन होनी चाहिए. जैसे हम बच्चों को ट्रैफिक रूल्स सिखाते हैं, उसी तरह हमें हमारे घरों में रिश्तेदारों के साथ अपने नेबरहुड में क्या रख रखाव रखना है, वैसे ही हमें जो है वो बॉडी सेफ्टी भी सिखानी चाहिए. और इसी तरह हमें, मैं समझता हूँ कि जहाँ पर हम बच्चों को कॉन्फिडेंस सिखाते हैं, वहीं पर हमें बच्चों को ना कहने का हक देना चाहिए. अगर बच्चा किसी बड़े से गले नहीं मिल रहा, या किसी की गोद में बैठने से किसी को या किसी को किस करने से हिचकिचा रहा है, तो इसे फोर्स मत करें. तो मतलब अक्सर जब फैमिली गैदरिंग्स होती हैं, तो अगर बच्चा हिचकिचा रहा है तो इसका ये मतलब भी नहीं है कि वो अगला बंदा अब्यूज़र है, मगर बच्चे की जो है उसकी मेंटल सेटिस्फेक्शन को भी हमें शुरू से ही जहन नशीन होना चाहिए और उसको हमें प्रायोरिटी देनी चाहिए. हमें ये नहीं सोचना चाहिए कि हमारे रिलेटिव्स क्या कहेंगे या लोग क्या कहेंगे. तो बच्चों को ये सिखाएं कि इसका अपने जिस्म पर कंट्रोल है, चाहे सामने वाला कोई भी हो, और बच्चों की बात पर यकीन करें. क्योंकि अगर कोई बच्चा किसी के बारे में डिस्कम्फर्ट ज़ाहिर करता है,
तो चाहे वो फिर कितना ही क्लोज रिश्तेदार क्यों ना हो, इसकी बात को सीरियसली लें। तो जल्दी में नहीं नहीं ऐसा नहीं होता और वो तो बहुत अच्छा है, ये सारी चीज़ें कहकर आप उस कन्वर्सेशन को या उसके इमोशंस को या द मोमेंट ही वांट्स टू हैव हिज पेरेंट्स एंड हिज गार्डियंस, उसको हम अवॉइड कर देते हैं, उसको इग्नोर कर देते हैं। नंबर 5 पे जो है फैमिली लेवल पे हम इस चीज़ को रोकने के हवाले से हम जो स्टेप्स हैं जो हम ले सकते हैं, हम वो बात करें कि नंबर 5 पे जो सुपरविजन है उसको हमें नॉर्मलाइज करना चाहिए। बच्चों को अनसुपरवाइज क्लोज्ड जो सिचुएशंस हैं उनमें अकेला नहीं छोड़ना चाहिए, कज़न्स के साथ हो या किसी भी बड़े के साथ हो या किसी पर, ये मैं समझता हूँ कि ये किसी के ऊपर शक करना नहीं है, ये सिर्फ एक हेल्दी बाउंड्री है जो हर बच्चे के लिए होनी चाहिए। और मोहल्ले और घर में ओपन डोर कल्चर रखें जहाँ बच्चे बात कर सकें बग़ैर डर के, जहाँ इन्हें पता हो कि कुछ भी हो जाए घर वालों को बताने से इनको डांट नहीं पड़ेगी। क्योंकि अमूमी तौर पे हमारे माशरे में यही होता है कि जब बच्चा कोई इस तरह का वाकया इस तरह की चीज़ों से वो मुतासर होता है तो वो घर आके नहीं बताता, क्योंकि हम उल्टा उसको डांट देते हैं और उसकी प्राइमरी रीज़न वही होती है जो हमने शुरू में कहा है कि लोग क्या कहेंगे और हमारी इमेज वगैरह ख़राब ना हो। तो इसी तरह जो है वो 7वें नंबर पे ऑनलाइन जो इनकी स्क्रीन टाइम है, जो एक्टिविटीज़ हैं फ़ोन्स पे, तो उसके ऊपर भी नज़र रखनी चाहिए, ख़ासकर तब जब बच्चे अपने कमरे में अकेले फ़ोन इस्तेमाल कर रहे हों। एज अप्रोप्रिएट डिजिटल बाउंड्रीज जो हैं वो ज़रूरी हैं। तो ये जो हैं हमें अप्रोप्रिएट अप्रोच की ज़रूरत है। और अगर कोई बच्चा अचानक किसी ख़ास इंसान से मिलने से कतराने लगा है या अचानक जो है वो उनको अवॉइड करने की कोशिश करता है या नींद में फ़र्क आ गया है या अचानक किसी ख़ास चीज़ से डरने लगा है, तो ये सब मैं समझता हूँ कि साइंस हैं जिन्हें हमें इग्नोर नहीं करना चाहिए। बच्चे अपनी बात जो है वो हमेशा लफ्ज़ों में नहीं कह पाते, कभी भी वो जो है वो उनके बिहेवियर से वो ज़ाहिर करने की कोशिश करते हैं। फिर उसके अलावा अगर हम स्कूल्स और ट्यूशन्स की बात करते हैं, ट्यूशन सेंटर्स का जो रोल है उसके वो भी उसके ऊपर भी हमें नज़र रखनी चाहिए कि घर के बाद बच्चे सबसे ज़्यादा वक्त स्कूल या ट्यूशन में गुजारते हैं। स्कूल्स को चाहिए कि वो भी ये अवेयरनेस सेशंस रखें जिसमें जो है वो रिपोर्टिंग का और इस तरह की कन्वर्सेशन और जो अप्रोप्रिएट अप्रोच है उन चीज़ों को जो है वो नॉर्मल करके उनके सामने रखा जाए, ताकि बच्चों को सिर्फ घर से ही नहीं बल्कि स्कूल से भी ये अवेयरनेस मिले। क्योंकि स्कूलों में आमतौर पर बस कुछ पैराग्राफ दे दिए जाते हैं या कोई वही टिपिकल फरसुदा निज़ाम है, रट्टा सिस्टम है, तो उसके अलावा ये चीज़ें भी मैं समझता हूँ कि बहुत ज़्यादा ज़रूरी हैं। तो हमारे यहाँ अभी भी बहुत कम स्कूल्स हैं इसे जो है वो सीरियसली लेते हैं। इन सारी चीज़ों के साथ साथ ख़ुद पेरेंट्स को भी एजुकेट होना ज़रूरी है। कई पेरेंट्स ख़ुद इस मौजू पर कंफर्टेबल नहीं होते, इन्हें ख़ुद नहीं पता होता कि कन्वर्सेशन कैसे शुरू की जाए। तो इसके लिए पाकिस्तान में, जो कि अच्छी बात है, बहुत सारी एनजीओज़ हैं, ऑनलाइन रिसोर्सेज हैं अवेलेबल हैं जो आपको एज वाइज, अगर आप पेरेंट्स हैं तो उस हिसाब से, अगर आप आपकी जो भी एज है एज वाइज जो है वो गाइडेंस देते हैं। पेरेंट्स को ख़ुद थोड़ा वक्त निकाल कर सीखना चाहिए ताकि ये कन्वर्सेशंस कैसे करनी है, ताकि वो अपने बच्चों को सही तरीके से प्रिपेयर कर सकें। ये सब चीज़ें जो हैं वो छोटी लगती हैं
لیکن یہی وہ چیزیں ہیں جو ہمارے معاشرے میں ریئل ڈفرینس ڈال سکتی ہیں, کیونکہ ابیوز جو ہے وہ زیادہ تر وہیں ہوتا ہے جہاں پر اپرچونیٹی ہوتی ہے اور سائلنس کی گارنٹی ہوتی ہے. جب بچے کو وائس ملتی ہے, بچے کو ایک سپورٹ ملتی ہے گھر سے, اویئرنیس ملتی ہے اور پیرنٹس جو ہیں وہ اٹینٹیو ہوتے ہیں, تو پھر اپرچونیٹی کم ہو جاتی ہے اور دیٹ ریزلٹ آؤٹ ٹو less numbers in stats which we already discussed at the beginning of the podcast. ایک اور بات میں یہاں ضرور کہنا چاہوں گا, وہ یہ ہے کہ اگر کوئی بچہ آپ کو کچھ بتائے تو اس وقت آپ کا ریئیکشن جو ہوتا ہے وہ بہت میننگ فل ہوتا ہے, وہ بڑا معنی رکھتا ہے. گھبراہٹ میں اوور ریئیکٹ کرنا, چلانا یا بچے کو سوالوں کی جو ہے وہ بارش میں ڈال دینا, تو سب بچے جو ہیں اس کو اس وقت یہ سب جو ہے نا وہ بچے کو اور زیادہ ڈرا سکتا ہے یا اسے لگتا ہے کہ یہ اسی کی غلطی ہے. یہ سب سے جو ہمارا پہلا ریئیکشن ہونا چاہیے وہ اس سچویشن کو سمجھنا چاہیے, اور بچے کو ہمیں ایک گریٹفل انوائرمنٹ ہونا چاہیے, ہمیں اس کا شکریہ کرنا چاہیے کہ اس اور اس کو اس اعتماد میں اس ٹرسٹ میں لینا چاہیے کہ یہ اس کی غلطی نہیں ہے, اور اس کو آپ جتنا کمفرٹیبل فیل کروا سکتے ہیں اپنے ساتھ ڈسکشن کرنے میں اتنا ہی وہ زیادہ چیز پروڈکٹیو, وہ کنورزیشن پروڈکٹیو ہو سکتی ہے. پولیس, ڈاکٹر, کاؤنسلر یہ سب اس کے بعد آتے ہیں. سب سے پہلے پیرنٹس آتے ہیں جن تک سارے معاملات میں سے ان تک جو ہے وہ چیزیں پہلے آتی ہیں. ہمارا جو سیگمنٹ فور ہے, جو کہ ہمارا لاسٹ سیگمنٹ ہے, وہ جڈیشری سسٹم ہے, اس کا جو کردار ہے, تو اب ہم اس کی بات کرتے ہیں کہ سسٹم, کیونکہ فیملی لیول پر یہ مسئلہ ٹھیک نہیں ہو سکتا, اسٹیٹ اور جڈیشری کا رول بھی اتنا ہی ضروری ہے. پاکستان میں 2018 میں جو ہے وہ ایک زینب انصاری کیس کے بعد پورا ملک سڑکوں پر آ گیا تھا. اس کیس نے ملک کو ہلا دیا تھا. ایک 6 سال کی بچی کو کڈنیپ کیا گیا, انفارچونیٹلی ریپ کیا گیا اور قتل کیا گیا. اس وقت اتنا زیادہ پروٹیسٹ ہوا تھا کہ گورنمنٹ کو حرکت میں آنا پڑا. اس کے بعد پاکستان میں پھر زینب الرٹ رسپانس اینڈ ریکوری ایکٹ بنایا گیا, جسے 2020 میں پاس کیا گیا, اور اس ایکٹ کے پاس ہونے کا مقصد تھا مسنگ بچوں کے لیے ایک ریپڈ الرٹ سسٹم بنانا, جیسے انٹرنیشنل ایمبر الرٹ ہوتا ہے. اس کا بھی وعدہ تھا کہ پولیس کو 2 گھنٹے کے اندر اندر جو ہے وہ جو بھی اگر کوئی رپورٹ آتی ہے, کیس فائل ہوتا ہے, تو اس کے اوپر پولیس کو 2 گھنٹے کے اندر اندر ایکشن لینا ہوگا. لیکن, اور یہ بڑا لیکن, اسلام آباد ہائی کورٹ نے خود حال ہی میں نوٹ کیا کہ اس قانون کے جو ہے وہ کئی اہم پروویژنز ابھی تک جو ہے وہ صحیح نہیں, مطلب واضح نہیں ہوئے. جو ایجنسی بنتی تھی وہ الرٹس ایشو کرنے کے لیے, اور وہ پوری طرح فنکشنل نہیں تھی. اب یہ جو ایکٹ پاس ہوا, یہ جو قانون ہے, یہ کاغذ پر تو ہے مگر اس کی کوئی گراؤنڈ ریالٹی نہیں ہے, وہ زمین پر نہیں ہے. یہ پاکستان کا اوور آل مسئلہ ہے. آپ کسی بھی ایسپیکٹ سے دیکھیں تو فائلوں میں اور کاغذوں میں اور بلز میں یہ چیزیں ہیں مگر وہ نہیں, ریالٹی میں نہیں ہوتا. جوڈیشری اور لا انفورسمنٹ کے جو ہیں وہ کانسیپٹس ہی گراؤنڈ ریالٹی گراؤنڈ میں مختلف ہوتے ہیں. قانون بنانا ایک چیز ہے اور اسے امپلیمنٹ کرنا بالکل دوسری چیز ہے.
کچھ رپورٹس کے مطابق جہاں 82-89% جو کیسز پولیس میں رجسٹر ہو رہے ہیں وہی کنویکشن ریٹ یعنی اصل میں سزا ملنا جو ہے وہ نہ ہونے کے برابر ہے، بہت کم ہے، اور اس کی کئی وجوہات ہیں۔ اس میں انویسٹیگیشن پروسیس ویک اور سلو ہوتی ہے، اس میں جو فورینزک اور ایڈوانس کلیکشن جو ہے وہ ٹھیک سے نہیں ہوتی، جو ابتدائی ٹائم میں جو کلیکشن ہوتی ہے وہ ٹھیک نہیں ہوتی، خاص کر چھوٹے شہروں اور دیہات میں اگر ہم جیوگرافکلی بات کریں۔ ٹرائلز جو ہیں وہ سالوں تک چلتے ہیں، اس دوران وکٹم اور فیملی پر پریشر ڈالا جاتا ہے کہ کمپرومائز کرنے کے لیے، اور کبھی برادری کی طرف سے، کبھی خود ابیوزر کی فیملی کی طرف سے۔ تو کورٹ میں بچے کو بار بار اپنی جو ہے وہ اسٹیٹمنٹ دہرانی پڑتی ہے، جو کہ ایک طرح کا ری ٹراماٹائزیشن ہوتی ہے، اور بچہ جو ہے وہ جتنی دفعہ وہ اپنی اسٹیٹمنٹ دہراتا ہے اتنی دفعہ ہی وہ ٹراماٹائز اس ٹرامے سے گزرتا ہے۔ کئی جگہوں پر چائلڈ فرینڈلی کورٹس یا اس طرح کے جو پروسیجرز ہیں وہ ایگزسٹ ہی نہیں کرتے، بچے کو اسی طرح کراس ایگزامن کیا جاتا ہے جیسے ایک اڈلٹ کو کیا جاتا ہے۔ اور حال ہی میں پاکستان میں ایک نیا پروپوزل آیا ہے کہ کرمینل جو پروسیجر کوڈ ہے، امینڈمنٹ بل ہے، کرمینل پروسیجر کوڈ امینڈمنٹ بل جو 2025، جس میں ڈسٹرکٹ لیول پر الگ چائلڈ ابیوز کورٹس بنانے کی بات ہے۔ ٹرائل کے لیے جو ہے وہ تقریباً 6 مہینے کی ٹائم لمٹ فکس کرنے کی بات ہے، اور میڈیا کو ٹرائل سے ایکسکلوڈ کرنے کی بات ہے، تاکہ وکٹم کی جو پرائیویسی ہے وہ کمپرومائز نہ ہو، وہ پروٹیکٹڈ رہے۔ اور یہ میں سمجھتا ہوں کہ ایک اچھا قدم ہے، اگر یہ اصل میں امپلیمنٹ ہو جائے تو یہ بہت اچھا اقدام ہے اور ہونا چاہیے۔ یہاں ایک دلچسپ لیکن دکھ بھری بات بھی شیئر کرنا چاہوں گا کہ پاکستان کے کانسٹیٹیوشن میں آرٹیکل 25 جو اسٹیٹ کو یہ اجازت دیتا ہے کہ وہ بچوں کی پروٹیکشن کے لیے اسپیشل پروویژنز بنائے، اور آرٹیکل 35 اسٹیٹ کو آبلیگیشن دیتا ہے کہ وہ بچوں کو پروٹیکٹ کرے، یعنی لیگل اور کانسٹیٹیوشنل فریم ورک پہلے سے ایگزسٹ کرتا ہے۔ صوبوں کی جو ہے ان کی ڈیولیوشن کے بعد یہ آلریڈی ایک چیز ہے، مگر وہی بات ہے کہ اس کو امپلیمنٹ کرنے کی ضرورت ہے۔ تو 2010 سے 2017 کے درمیان جو کئی چائلڈ پروٹیکشن ایکٹس بھی بنائے گئے، پنجاب کا تو 2004 میں ہی بن چکا تھا، لیکن جیسا میں نے کہا، قانون ہونا اور قانون چلنا، اس کا امپلیمنٹ ہونا، یہ دو الگ الگ چیزیں ہیں۔ اگر ہم صرف اسلام آباد کی ہی بات کریں تو صرف جو اور 2025 کے درمیان تقریباً 562 کرمینل کیسز مسنگ چلڈرن اور چائلڈ ابیوز سے ریلیٹڈ رجسٹر ہوئے، اور یہ صرف ایک شہر کا ڈیٹا ہے۔ کورٹ کا خود سوال، کورٹ کو اس معاشرے میں اس میں خود سوال پوچھنا پڑے گا کہ زیڈ اے آر آر اے ایجنسی بنی بھی ہے یا نہیں ہے، اس کے ایس او پیز کیا ہیں، ٹیکنالوجی انفراسٹرکچر کہاں تک ڈیولپ ہوا ہے۔ جب یہ کورٹ کو خود یہ سوالات پوچھنے تو پھر اندازہ لگائیں کہ
جب یہ کورٹ کو خود سوالات پوچھنے پڑیں گے تو پھر آپ جو ہے وہ اندازہ لگائیں کہ ان قانون کی اور لاز کی جو امپلیمنٹیشن ہے اس کا لیول کیا ہوگا, تو جوڈیشری جو لیول پر جو ہیں ان کے کیا سلوشنز ہو سکتے ہیں. فاسٹ ٹریک اسپیشل کورٹس پر ڈسٹرکٹ میں جو صرف چائلڈ ابیوز اور سیکشل وائلنس کیسز ہینڈل کریں اور جن کے لیے ٹائم باؤنڈریز جو ہیں وہ سیٹ ہوں, تو پھر جو ہے وہ تھوڑی سی امپلیمنٹیشن ہو سکتی ہے اگر ہم ان چیزوں کو فالو کریں. چائلڈ فرینڈلی انویسٹیگیشن جو ہے وہ ہونی چاہیے, جہاں پر بچے کو بار بار اپنی اسٹوری نہ دہرانی پڑے, جہاں پر ایک فرینڈلی انویسٹیگیشن جو ہے وہ ہونی چاہیے, سائیکالوجسٹس جو ہیں وہ ہونے چاہئیں, جہاں ویڈیو ریکارڈ جو ہے وہ ہو اور اس کو پھر استعمال کیا جائے, نہ کہ بچے کو کورٹ میں بار بار اس چیز کو فیس کرنا پڑے. باقی نمبر تین پہ جو ہمارے پاکستان میں ایگزسٹنگ لاز ہیں ان کا ایکچوئل امپلیمنٹیشن ہونی چاہیے. زینب الرٹ ایکٹ جیسا قانون صرف کاغذ پر نہیں بلکہ گراؤنڈ ریالٹی پہ امپلیمنٹڈ ہو, کام کر رہا ہو, اکاؤنٹیبلٹی ہونی چاہیے, اور ان آفیشلس کی جو اپنا کام نہیں کر رہے ان کی پکڑ دکڑ ہونی چاہیے, ان کی اکاؤنٹیبلٹی ہونی چاہیے. فورنزک اور میڈیکل انفراسٹرکچر کو اسٹرینتھن کرنے کی ضرورت ہے. ہر ڈسٹرکٹ میں ٹرینڈز جو ٹرینڈ میڈیکل لیگل جو آفیسرز ہیں وہ موجود ہونے چاہیے, جو ان ساری چیزوں کے حوالے سے اپنا ذمہ داری سے کام کریں, جو ان کی ڈیوٹیز ہیں وہ کریں, کیونکہ جو ویک ایویڈنس ہیں وہی ویک کنویکشن کی سب سے بڑی وجہ ہے. کمپرومائز یا راضی نامہ کو ان سیریس کرائمز میں لیگلی جو ہے وہ مشکل بنانا ہوگا, کیونکہ جب فیملیز کو پتہ ہوتا ہے کہ کیس واپس لیا جا سکتا ہے, ایک یہ آپشن ہے, تو جس طرح میں نے پہلے ذکر کیا کہ ابیوزر بھی ان کے فیملیز کے اوپر اور ان بچوں کے اوپر وہ پھر پریشر ڈالتے ہیں, پھر کسی وڈیرے کی کال آ جاتی ہے, تو جب واپسی کا راستہ ہوتا ہے تو پھر یہ چیزیں بڑی آسانی ہوتی ہیں, تو جسٹس جو ہے وہ حاصل کرنا اور بھی مشکل ہو جاتا ہے. تو